0: اقوام متحدہ سلامتی کونسل یو این ایس سی کے غیر مستقل رکن کے انتخاب کے لیے اپنی مہم کا باضابطہ طور پر آغاز کر دیا ہے. ویتنام میں کشتی حادثے میں ہلاک ہونے والے 15 بھارتی سیاحوں کا جسد خاکی ممبئی پہنچ گیا ہے. مغربی بنگال کے ساحل کے قریب ایک ماہی گیر کشتی کے ڈوبنے کے بعد 9 ماہی گیروں کی لاشیں برامد کر لی گئی ہیں. امریکہ نے مسلسل تیسری رات ایران پر حملے کیے. صدر ڈونلڈ ٹرمپ نے آبنائی ہرمز میں ایرانی بحری جہازوں کی ناکہ بندی دوبارہ نافذ کرنے کا اعلان کیا. موسمیات محکمے نے آج بہار اور اڈیشا میں شدید بارش کی پیشگوئی کی ہے. اور کرکٹ میں لارڈز کے میدان میں پہلی مرتبہ کھیلے جانے والے خواتین ٹیسٹ میچ میں بھارت نے انگلینڈ کو 270 رن سے ہرا کر تاریخ ساز کارنامہ انجام دیا ہے. اب خبریں تفصیل سے. بھارت نے 2028-29 کی مدت کے لیے اقوام متحدہ سلامتی کونسل یو این ایس سی کے غیر مستقل رکن کے طور پر انتخاب کے لیے اپنی مہم کا باضابطہ آغاز کر دیا ہے. نیو یارک میں اقوام متحدہ کے صدر دفتر میں بھارت کی امیدواری کا آغاز کرتے ہوئے وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا کہ دنیا بڑھتے ہوئے تنازعات اور عدم استحکام کا سامنا کر رہی ہے، جس کی وجہ سے اقوام متحدہ کا رول پہلے سے کہیں زیادہ اہم ہو گیا ہے. انہوں نے بھارت کے شانتی ویژن کا بھی اعلان کیا، جس کا مطلب ہے اصولوں، اعتماد اور دیانتداری کے ذریعے جامع ترقی کو یقینی بنانا. انہوں نے کہا کہ یہ ویژن عالمی امن، سلامتی اور مساوی و منصفانہ ترقی کے لیے بھارت کی رہنمائی کرے گا. بھارت کی خدمات کو اجاگر کرتے ہوئے ڈاکٹر جے شنکر نے کہا کہ بھارت اقوام متحدہ کے قیام سے اب تک تقریباً 3 لاکھ اہلکاروں کو اقوام متحدہ کے تقریباً 50 قیام امن مشنز میں بھیج چکا ہے، جبکہ اس وقت 4,300 سے زیادہ بھارتی اہلکار 10 مختلف قیام امن مشنز میں اپنی خدمات انجام دے رہے ہیں. انہوں نے کہا کہ بھارت ہمیشہ مذاکرات اور سفارتکاری کا حامی رہا ہے، اور اس نے عالمی خطے جنوب کے خدشات اور مفادات کو عالمی سطح پر مؤثر آواز فراہم کرنے کی کوشش کی ہے. اقوام متحدہ کے رکن ملکوں سے حمایت کی اپیل کرتے ہوئے ڈاکٹر جے شنکر نے کہا کہ سلامتی کونسل میں بھارت کی موجودگی اس اہم ادارے میں فیصلہ سازی کو مزید تقویت فراہم کرے گی. بھارت اگر منتخب ہو جاتا ہے تو 2028 سے 2 سال تک سلامتی کونسل کا غیر مستقل رکن رہے گا. اس سے قبل بھارت 8 مرتبہ سلامتی کونسل کا غیر مستقل رکن رہ چکا ہے، جن میں سب سے حالیہ مدت 2021-22 تھی. ویتنام کے فوکوک جزیرے کے نزدیک کشتی حادثے میں ہلاک ہونے والے 15 بھارتی سیاحوں کا جسد خاکی کل رات ممبئی پہنچ گیا. میلوکین کے جسد خاکی کو ہو چی منہ سٹی سے ویتنام ایئر لائنز کی پرواز کے ذریعے بھارت لایا گیا. اس عمل کو ویتنام میں موجود بھارت کے سفارتی مشن نے ویتنام کے حکام کے ساتھ مل کر مکمل کیا. تمل ناڈو، آندھرا پردیش اور کیرلا کی ریاستی حکومتوں سے کہا گیا ہے کہ وہ میلوکین کے اہل خانہ کے ساتھ رابطے میں رہیں اور جسد خاکی کو ان کے آبائی شہروں تک پہنچانے کے انتظامات میں تعاون فراہم کریں. ویتنام میں بھارتی سفارت خانے نے امدادی کارروائی، لاشوں کی شناخت اور انہیں وطن واپس بھیجنے کے عمل میں تعاون کے لیے ویتنام کے حکام کا شکریہ ادا کیا. یہ حادثہ اس وقت پیش آیا جب 32 بھارتی سیاحوں اور 4 مقامی عملے کے ارکان کو لے جانے والی ایک تیز رفتار کشتی جمعے کے روز فوکوک جزیرے کے قریب الٹ گئی، جس کے نتیجے میں 15 بھارتی سیاح ہلاک ہو گئے. اس حادثے میں بچ جانے والے 16 افراد بھارت واپس آ چکے ہیں، جبکہ ایک زخمی سیاح اب بھی ویتنام کے ایک اسپتال میں زیر علاج ہے. مغربی بنگال کے ساحل سے دور رواں ماہ کے اوائل میں لاپتہ ہونے والی مچھلی پکڑنے والی ایک کشتی کے بارے میں معلوم ہوا ہے کہ وہ خلیج بنگال میں الٹ گئی تھی، جس میں 9 ماہی گیروں کی موت کی تصدیق ہو چکی ہے، جبکہ 6 دیگر اب بھی لاپتہ ہیں. یہ کشتی 2 جولائی کو 15 ماہی گیروں کے ساتھ شنکرپور بندرگاہ سے روانہ ہوئی تھی. اس کشتی سے آخری بار رابطہ 5 جولائی کو ہوا تھا، جس کے بعد اس کا کچھ پتہ نہیں چل رہا تھا. اتوار کے روز کوسٹ گارڈ، بھارتی بحریہ اور ریاستی ایجنسیوں کی مشترکہ تلاشی مہم کے دوران خلیج بنگال میں اس الٹی ہوئی کشتی کا پتہ چلا. کشتی کے کیبن سے 9 بوسیدہ لاشیں برامد کی گئیں، جبکہ 6 افراد اب بھی لاپتہ ہیں. ان لاشوں کو جنوبی 24 پرگنا ضلع کے سیتارام پور لایا گیا ہے اور شناخت کے لیے کٹا پکور مردہ خانے میں رکھا گیا ہے. لاشوں کی شناخت کے مقصد سے ڈی این اے ملاپ کے لیے اہل خانہ کے خون کے نمونے بھی لیے گئے ہیں. صدر جمہوریہ دروپدی مرمو، نائب صدر جمہوریہ राधा कृष्णन और वजीर आजम नरेंद्र मोदी ने इस हादसे पर गहरे रंजोगम का इजहार किया है। उन्होंने सोगवार कुनबों से ताजियत का इजहार किया और जख्मियों की जल्द सेहतियाबी की तमन्ना की है। वजीर आजम के कौमी रिलीफ फंड से हलाक होने वाले हर शख्स के लवाहिकीन के लिए 2,00,000 रूपये और जख्मियों के लिए 50,000 रूपये की इमदाद देने का ऐलान किया है। तफसील हमारे नामा निगार से।
1: मछली पकड़ने वाली ये कश्ती FB माँ काली मशरकी मिदनीपुर के दीघा शंकरपुर माहीगिरी बंदरगाह से 2 जुलाई को 15 माहीगिरों को लेकर रवाना हुई थी। 5 जुलाई को इस कश्ती से राब्ता मुनकता हो गया था। भारतीय कोस्ट गार्ड, बहरिया और रियासती एजेंसियों की जानिब से कई दिनों तक मुश्तरक तलाशी मुहिम चलाई गई। बिलाखिर शनिचर की दोपहर को जुनूबी 24 परगना के द्वीप साहिल के करीब इसका पता लगा लिया गया। इमदादी टीमों ने कश्ती के कैबिन से 9 फरसुदा लाशें बरामद कर ली है, जबकि 6 माहीगीर अब भी लापता बताए जा रहे हैं। आसपास के पानी में तलाशी की कार्रवाई तहाल जारी है। मगरबी बंगाल के माहीगीरी के वजीर राजेश महतो ने सोगवार खानदानों को यकीन दिलाया है कि रियासती हुकूमत उन्हें हर मुमकिन मदद फराहम करेगी। DNA की तस्दीक और कानूनी जब्ते मुकम्मल होने के बाद लाशें उनके मुतल्लिका लवाहिकीन के हवाले कर दी जाएंगी। कोलकाता से संदीपन दासगुप्ता की रिपोर्ट के साथ खबरनामे के लिए मैं फहीम अहमद।
0: भारत की सबसे बड़ी आलमी टेक्सटाइल नुमाइश भारत टेक्स 2026 आज नई दिल्ली के भारत मंडपम में शुरू हो रही है। इस तकरीब का इफ्तिताह टेक्सटाइल के मरकजी वजीर गिरिराज सिंह करेंगे। वजीर आजम नरेंद्र मोदी के 5F विजन फार्म टू फाइबर टू फैक्ट्री टू फैशन टू फॉरन से मुतासिर भारत टेक्स 2026 का मकसद इस कारोबार, सरमायाकारी, खाम माल की फराहमी, इख्तियारात, पॉलिसी साजी की बातचीत और टेक्सटाइल वैल्यू चेन में इश्तराक स्ट्रेटेजिक शराकतदारी के लिए एक आलमी मेयार का प्लेटफॉर्म बनाना है। पेश है एक रिपोर्ट।
2: ये 4 रोजा प्रोग्राम टेक्सटाइल, फैशन, पायदारी, टेक्नोलॉजी, इख्तरात, सरमायाकारी और बैन अल-अक़वामी तिजारत में आलमी सतह पर भारत की बढ़ती हुई क़यादत को उजागर करेगा। इस नुमाइश में सनअतकार, बरामद कुनंदगान, आलमी खरीदार, सरमायाकार, पॉलिसी साज, बैन अल-अक़वामी वफूद, दस्तकार, स्टार्टअप और टेक्नोलॉजी फराहम करने वाले इदारे एक जगह इकट्ठा होंगे। इस तकरीब में हजारों नुमाइश कुनंदगान, 7,000 से ज्यादा खरीदार और मंदोबीन और 20 से ज्यादा मुल्कों के नुमाइंदे शिरकत करेंगे, जिनमें अमरीका, बरतानिया, जापान, पुर्तगाल, स्पेन, न्यूजीलैंड और जनूबी कोरिया समेत कई ममालिक शामिल हैं। हुकूमत के तआवुन को नुमाया करते हुए इस साल 8 रियासतें इस तकरीब की शराकत दार हैं, जबकि 9 रियासतें और मरकज के जेर इंतजाम इलाके नुमाइश कुनिंदगान के तौर पर हिस्सा ले रहे हैं। नई दिल्ली से प्रिया मंडल की रिपोर्ट के साथ खबरनामे के लिए मैं शोएबा।
0: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। अमरीका ने मुसलसल तीसरी रात ईरान पर हमले किए, जिससे दोनों ममालिक के दरमियान कशीदगी में मजीद इजाफा हो गया है। अमरीकी सेंट्रल कमान के मुताबिक ये हमले जारी रहेंगे ताकि ईरानी अफवाज को भारी नुकसान पहुंचाया जा सके और आबनाए हुरमुज में बेगुनाह शहरियों और तिजारती जहाजों पर हमले करने की उनकी सलाहियत को खत्म किया जा सके। अमरीकी सदर डोनाल्ड ट्रंप ने धमकी दी कि वो पिकैक्स पहाड़ियों में वाकई नतांज के करीब जेर जमीन न्यूक्लियर ठिकाने को तबाह कर देंगे, जहां मगरबी इंटेलिजेंस के मुताबिक ईरान गैर ऐलानिया तौर पर यूरेनियम अफजूदगी का मरकज कायम कर रहा है। तफसील हमारी नामानिगार से।
3: अमरीकी सदर ने यह भी ऐलान किया कि अमरीका आबनाए हुरमुज में ईरानी बहरी जहाजों की नाकाबंदी दोबारा नाफिज करेगा और इस अहम आर्मी गुजरगाह से गुजरने वाले जहाजों पर 20% चार्ज आयद करेगा ताकि समुद्री सिक्योरिटी के खराजात पूरे किए जा सके। सर ट्रंप ने ट्रूथ सोशल पर एक पोस्ट में कहा कि यह नाकाबंदी सिर्फ ईरानी जहाजों और उन जहाजों पर लागू होगी जो ईरान के साथ तिजारत करते हैं। उन्होंने मजीद कहा कि आबनाए हुरमुज खुली है और खुली रहेगी, चाहे ईरान इससे मुत्तफिक हो या न हो। उन्होंने कहा कि दीगर ममालिक के तजारती जहाजों को आजादाना आमदोरफ्त की इजाजत बरकरार रहेगी। अमरीकी फौज ने यह भी ऐलान किया कि वह आज रात से ईरानी बंदरगाहों की दोबारा नाकाबंदी शुरू करेगी। दूसरी जानब ईरान ने अमरीका के इकदाम को मुस्तरद कर दिया और कहा कि आबनाए हुरमुज पर उसका मुकम्मल इख्तियार बरकरार है। ईरान ने वाजे किया किसी भी सूरत में अमरीका को आबनाए हुरमुज के बंदोबस्त में मुदाखलत करने की इजाजत नहीं दी जाएगी। न्यूज डेस्क से खबरनामे के लिए मैं मोहम्मद अम्मार।
0: متحدہ عرب امارات کے دو ٹینکروں پر آبنائے ہرمز سے گزرنے کے دوران ایرانی کروز میزائلوں کے حملے کے بعد بھارتی عملے کا ایک رکن ہلاک

0: ابھی آپ سن رہے تھے ڈاکٹر خلیق انجم کا تحریر کردہ فیچر اردو شاعری میں برسات کا موسم. صداگر تھے محمد بدیع الزماں، اقبال وارسی اور سعدیہ رحمان. میڈیم ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن اے آر اور ڈی ڈی فری ڈش پر آکاشوانی سے آپ سن رہے ہیں اردو سروس. اب خبریں نشر کی جائیں گی.
1: یہ آکاشوانی ہے، اب آپ محمد کونین حیدر سے خبریں سنیے. پہلے اس وقت کی خاص خاص خبریں. بھارت نے 2028-29 کی مدت کے لیے اقوام متحدہ سلامتی کونسل یو این ایس سی کے غیر مستقل رکن کے انتخاب کے لیے اپنی مہم کا باضابطہ آغاز کیا ہے. ویتنام میں کشتی حادثے میں ہلاک ہونے والے 15 بھارتی سیاحوں کا جسد خاکی ممبئی پہنچ گیا ہے. امریکہ نے مسلسل تیسری رات ایران پر حملے کیے. صدر ڈونلڈ ٹرمپ نے آبنۂ ہرمز میں ایرانی بحری جہازوں کی ناکہ بندی دوبارہ نافذ کرنے کا اعلان کیا ہے. امریکی صدر کے فیصلے کے بعد عالمی سطح پر خام تیل کی قیمتوں میں کافی اضافہ ہوا ہے. اور کرکٹ میں لارڈز کے میدان میں پہلی مرتبہ کھیلے جانے والے خواتین ٹیسٹ میچ میں بھارت نے انگلینڈ کو 270 رن سے ہرا کر تاریخ ساز کارنامہ انجام دیا ہے. اب خبریں تفصیل سے. بھارت نے 2028-29 کی مدت کے لیے اقوام متحدہ سلامتی کونسل یو این ایس سی کے غیر مستقل رکن کے طور پر انتخاب کے لیے اپنی مہم کا باضابطہ آغاز کر دیا ہے. نیو یارک میں اقوام متحدہ کے صدر دفتر میں بھارت کی امیدواری کا آغاز کرتے ہوئے وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا کہ دنیا بڑھتے ہوئے تنازعات اور عدم استحکام کا سامنا کر رہی ہے، جس کی وجہ سے اقوام متحدہ کا رول پہلے سے کہیں زیادہ اہم ہو گیا ہے. انہوں نے بھارت کی شانتی ویژن کا بھی اعلان کیا، جس کا مطلب ہے اصولوں، اعتماد اور دیانت داری کے ذریعے جامع ترقی کو یقینی بنانا. انہوں نے کہا کہ یہ ویژن عالمی امن، سلامتی اور مساوی و منصفانہ ترقی کے لیے بھارت کی رہنمائی کرے گا. بھارت کی خدمات کو اجاگر کرتے ہوئے ڈاکٹر جے شنکر نے کہا کہ بھارت اقوام متحدہ کے قیام سے اب تک تقریباً 3 لاکھ اہلکاروں کو اقوام متحدہ کے تقریباً 50 قیام امن مشنز میں بھیج چکا ہے، جبکہ اس وقت 4,300 سے زیادہ بھارتی اہلکار 10 مختلف قیام امن مشنز میں اپنی خدمات انجام دے رہے ہیں. انہوں نے کہا کہ بھارت ہمیشہ مذاکرات اور سفارتکاری کا حامی رہا ہے اور اس نے عالمی خطے جنوب کے خدشات اور مفادات کو عالمی سطح پر مؤثر آواز فراہم کرنے کی کوشش کی ہے. اقوام متحدہ کے رکن ملکوں سے حمایت کی اپیل کرتے ہوئے ڈاکٹر جے شنکر نے کہا کہ سلامتی کونسل میں بھارت کی موجودگی اس اہم ادارے میں فیصلہ سازی کو مزید تقویت فراہم کرے گی. بھارت اگر منتخب ہو جاتا ہے تو وہ 2028 سے 2 سال تک سلامتی کونسل کا غیر مستقل رکن رہے گا. اس سے قبل بھارت 8 مرتبہ سلامتی کونسل کا غیر مستقل رکن رہ چکا ہے، جن میں سب سے حالیہ مدت 2021-22 تھی. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کل نیو یارک میں اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوترس سے ملاقات کی. ایک سوشل میڈیا پوسٹ پر ڈاکٹر جے شنکر نے کہا کہ انہوں نے مغربی ایشیا، یوکرین اور سوڈان سمیت عالمی حالات و واقعات پر تبادلہ خیال کیا. انہوں نے بھارت اقوام متحدہ تعاون کی طاقت کو بھی تسلیم کیا. ڈاکٹر جے شنکر 2028-29 کی مدت کے لیے اقوام متحدہ سلامتی کونسل کی غیر مستقل رکنیت کے لیے بھارت کی مہم کی قیادت کرنے کے لیے نیو یارک میں ہیں. ویتنام کے فو کواک جزیرے کے نزدیک کشتی حادثے میں ہلاک ہونے والے 15 بھارتی سیاحوں کا جسد خاکی کل رات ممبئی پہنچ گیا. میلوکین کے جسد خاکی کو ہو چی من سٹی سے ویتنام ایئر لائنز کی پرواز کے ذریعے بھارت لایا گیا. اس عمل کو ویتنام میں موجود بھارت کے سفارتی مشن نے ویتنام کے حکام کے ساتھ مل کر مکمل کیا. تمل ناڈو، آندھرا پردیش اور کیرالا کی ریاستی حکومتوں سے کہا گیا ہے کہ وہ مہلوکین کے اہل خانہ کے ساتھ رابطے میں رہیں اور جسد خاکی کو ان کے آبائی شہروں تک پہنچانے کے انتظامات میں تعاون فراہم کریں. ویتنام میں بھارتی سفارت خانے نے امدادی کاروائی، لاشوں کی شناخت اور انہیں وطن واپس بھیجنے کے عمل میں تعاون کے لیے ویتنام کے حکام کا شکریہ ادا کیا. یہ حادثہ اس وقت پیش آیا جب 32 بھارتی سیاحوں اور 4 مقامی عملے کے ارکان کو لے جانے والی ایک تیز رفتار کشتی جمعے کے روز فو کواک جزیرے کے قریب الٹ گئی، جس کے نتیجے میں 15 بھارتی سیاح ہلاک ہو گئے. इस हादसे में बच जाने वाले 16 अफराद भारत वापस आ चुके हैं, जबकि एक जख्मी सैयाह अब भी वियतनाम के एक अस्पताल में जेर इलाज है। भारत की सबसे बड़ी आलमी टेक्सटाइल नुमाइश भारत टेक्स 2026 आज नई दिल्ली के भारत मंडपम में शुरू हो रही है। इस तकरीब का इफ्तिताह टेक्सटाइल के मरकजी वजीर गिरिराज सिंह करेंगे। वजीर आजम नरेंद्र मोदी के 5F विजन फार्म टू फाइबर टू फैक्ट्री टू फैशन टू फॉरम से मुतासिर भारत टेक्स 2026 का मकसद इसे कारोबारी सरमायाकारी खाम तेल खाम माल की फराहमी इख्तराआत पॉलिसी साजी की बातचीत और टेक्सटाइल वैल्यू चेन में स्ट्रेटेजिक शराकत दारी के लिए एक आलमी मेयार का प्लेटफॉर्म बनाना है। ये 4 रोजा प्रोग्राम टेक्सटाइल फैशन पायदारी टेक्नोलॉजी इख्तराआत सरमायाकारी और बैनुल अक्वामी तिजारत में आलमी सतह पर भारत की बढ़ती हुई क्यादत को उजागर करेगा। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। अमरीका ने मुसलसल तीसरी रात ईरान पर हमले किए, जिससे दोनों मुल्कों के दरमियान कशीदगी में मजीद इजाफा हो गया है। अमरीकी सेंट्रल कमान के मुताबिक ये हमले जारी रहेंगे ताकि ईरानी अफवाज को भारी नुकसान पहुंचाया जा सके और अबनाए हुरमुज में बेगुनाह शहरियों और तिजारती जहाजों पर हमले करने की उनकी सलाहियत को खत्म किया जा सके। अमरीकी सदर डोनाल्ड ट्रंप ने धमकी दी कि वो पिकैक्स पहाड़ियों में वाकई नतांस के करीब जेर जमीन न्यूक्लियर ठिकाने को तबाह कर देंगे, जहां मगरबी इंटेलिजेंस के मुताबिक ईरान गैर ऐलानिया तौर पर यूरेनियम अफजूदगी का मरकज कायम कर रहा है। अमरीकी सदर ने यह भी ऐलान किया कि अमरीका अबनाए हुरमुज में ईरानी बहरी जहाजों की नाकाबंदी दोबारा नाफिज करेगा और इस अहम आबी गुजरगाह से गुजरने वाले जहाजों पर 20% चार्ज आयद करेगा ताकि समुद्री सिक्योरिटी के अखराजात पूरे किए जा सकें। सदर ट्रंप ने ट्रूथ सोशल पर एक पोस्ट में कहा कि ये नाकाबंदी सिर्फ ईरानी जहाजों और उन जहाजों पर लागू होगी जो ईरान के साथ तिजारत करते हैं। उन्होंने मजीद कहा कि आबनाए हुरमुज खुली है और खुली रहेगी चाहे ईरान उससे मुत्तफिक हो या न हो। उन्होंने कहा कि दीगर ममालिक के तिजारती जहाजों को आजादाना आमद और रफ्त की इजाजत बरकरार रहेगी। अमरीकी फौज ने भी ऐलान किया कि वो आज रात से ईरानी बंदरगाहों की दोबारा नाकाबंदी शुरू करेगी। दूसरी जानिब ईरान ने अमरीका के इकदाम को मुस्तरद कर दिया और कहा कि आबनाए हुरमुज पर उसका मुकम्मल इख्तियार बरकरार है। ईरान ने वाजे किया कि किसी भी सूरत में अमरीका को आबनाए हुरमुज के बंदोबस्त में मुदाखलत करने की इजाजत नहीं दी जाएगी। अमरीका के सदर डोनाल्ड ट्रंप के इस ऐलान के बाद कि अमरीका ईरानी बंदरगाहों की नाकाबंदी करेगा, आलमी खाम तेल की कीमतों में तेजी से इजाफा हुआ है, जिसकी वजह से आबनाए हुरमुज से तेल की सप्लाई के ताल्लुक से तशवीश पैदा हो गई है। ब्रेंट क्रूड की कीमत में 9.6% के उछाल के बाद आखिर में उसकी कीमत $83.30 फी बैरल रही, जबकि वेस्ट टेक्सास इंटरमीडिएट 9.4% बढ़कर $78.14 पर बंद हुआ। खाम तेल के दोनों बेंचमार्क में पिछले कई वर्षों में एक दिन में सबसे ज्यादा इजाफा दर्ज किया गया है। यमन में ईरान की हिमायत याफ्ता हौसी बागियों ने दावा किया है कि उन्होंने कल सऊदी अरब के अबा बैनुल अक्वामी हवाई अड्डे पर मिसाइलों ड्रोन से हमला किया। हौसियों के मुताबिक यह हमला यमन के सना बैनुल अक्वामी हवाई अड्डे पर होने वाले फजाई हमलों के जवाब में किया गया, जिनके बारे में उनका दावा है।